خان صرف رسمی ہے. وزیر اعظم نریندر مودی میامہ کے صدر او من آن لائن نے نئی دلی میں دو طرفہ بات چیت کی ہے. بھارت اور عمان کے درمیان جامع اقتصادی ساجیداری سمجھوتا نافذ ہو گیا ہے. امریکہ نے ایران میں راڈار اور ڈرون کنٹرول مراکز پر حملے کیے ہیں جس سے مغربی ایشیا خطے میں کشیدگی پھر سے بڑھ گئی ہے. ملیشیا میں 16 سال سے کم عمر کے بچوں کے سوشل میڈیا اکاؤنٹس پر پابندی عائد کر دی ہے اور ہانگ کانگ میں 20 سال تک کی عمر کے کھلاڑیوں کی ایشیائی ایتھلیٹک چیمپئن شپ میں بھارت نے سونے کے 10 تمغوں سمیت 19 تمغے جیتے ہیں. اب خبریں تفصیل سے. وزیر اعظم نریندر مودی اور میامہ کے صدر او من آن لائن نے آج نئی دلی میں دو طرفہ بات چیت کی. اس بات چیت میں دونوں ملکوں کے درمیان تاریخی اور تہذیبی رابطے کو مضبوط کرنے پر توجہ مرکوز کی گئی. بھارت اور میامہ کے درمیان وسیع تر شعبوں میں اچھے تعلقات ہیں جن میں سیکورٹی کنیکٹیویٹی شامل ہے. میامہ کے صدر آج شام راشٹرپتی بھون میں صدر جمہوریہ دروپدی مرمو سے ملاقات کریں گے. ان کا قومی راجدھانی کے رائے پتھورا ثقافتی کمپلیکس میں ایک نمائش دیکھنے کا بھی پروگرام ہے. اس نمائش میں گوتم بدھ سے وابستہ پوتر پپراوا واقعات کو رکھا گیا اور اس کے ساتھ ساتھ اس سے وابستہ کچھ قدیمی چیزیں بھی نمائش کے لیے رکھی گئی ہیں. میامہ بھارت کی پڑوس مقدم مشرقی ملکوں سے رابطے بڑھانے اور مہاساگر پالیسیوں کے سلسلے میں اہم مقام رکھتا ہے. صدر او من آن لائن کے بھارت کے دورے سے دونوں ملکوں کے درمیان کثیر روحی تعلقات کے مزید مستحکم ہونے کا امکان ہے. میامہ کے صدر بھارت کے 5 روزہ دورے کے تحت ہفتے کے روز بہار کے گیا پہنچے تھے. میامہ کے صدر کل ممبئی بھی جائیں گے جہاں وہ کاروباریوں اور صنعت کاروں سے بات چیت کریں گے. مختلف مقامات دیکھنے جائیں گے. بھارت اور بنگلہ کے بیچ نئی دلی میں 8 جون سے 11 جون کے درمیان جنرل فتح کی ششمائی سرحدی مذاکرات ہوں گے. اس سال بنگلہ دیش میں بی این پی کی حکومت بننے کے بعد سے مذاکرات پہلی بار ہو رہے ہیں. بنگلہ دیش کے وفد کو بنگلہ دیش سرحدی گارڈ بی جی بی کے ڈائریکٹر جنرل میجر محمد اشرف الرحمان صدیقی کی سربراہی حاصل ہوگی جبکہ بھارتی وفد کی قیادت سرحدی سیکورٹی فورس بی ایس ایف کے ڈائریکٹر جنرل پروین کمار کریں گے. ریڑھی پٹری والوں سے متعلق پردھان منتری آتم نربھر نیدھی پی ایم سوانیدھی اسکیم کو آج 6 سال مکمل ہو گئے ہیں. مذکورہ اسکیم سے پچھلے 6 سال میں لاکھوں ریڑھی پٹری والوں کو قرض حاصل کرنے اور اپنی روزی روٹی کو برقرار رکھنے میں سہولت ہوئی ہے. سال 2020 میں اسکیم شروع ہونے کے بعد سے 1.12 کروڑ سے زیادہ قرضے تقسیم کیے گئے. مذکورہ اسکیم کی ستائش کرتے ہوئے وزیر اعظم نریندر مودی نے کہا کہ آسان قرضوں کی فراہمی مالی شمولیت اور ترقی کے لیے نئے مواقع کو یقینی بنا کر پی ایم سوانیدھی اسکیم سے بے شمار ریڑھی پٹری والوں کی زندگی بدل گئی ہے. سامان خدمات ٹیکس جی ایس ٹی کی مجموعی وصولی ابھی گزشتہ مہینے 3.2% کا اضافہ ہوا اور یہ 1,94,000 کروڑ روپے سے تجاوز کر گئی. سامان اور خدمات کی فراہمی میں بہترین نیز درآمدات سے ہونے والی وصولیاں بھی لگاتار بڑھنے کی وجہ سے ایسا ہوا ہے. پچھلے سال مئی کے مہینے میں جی ایس ٹی کی مجموعی وصولیاں بھی 1,88,000 کروڑ روپے تھی. گزشتہ مہینے اندرون ملک لین دین سے مرکزی جی ایس ٹی کی وصولیاں بھی 37,397 کروڑ روپے رہی جبکہ ریاستی جی ایس ٹی کی مالیت 45,143 کروڑ روپے ریکارڈ کی گئی. مربوط جی ایس ٹی 51,990 کروڑ روپے رہی. بھارت عمان جامع اقتصادی شراکت داری معاہدہ سی ای پی اے آج سے نافذ ہو گیا ہے. کامرس اور تجارت کے وزیر پیوش گوئل نے کہا کہ معاہدہ دونوں ملکوں کے درمیان اقتصادی کلیدی رابطوں کو مستحکم کرے گا. یہ قومی روزنامے میں شائع ایک مضمون میں جناب گوئل نے کہا کہ اس معاہدے سے خاص طور سے ملک کے طلبہ دستکاروں خواتین کسانوں ماہی گیروں اور ایم ایس ایم ایز اداروں کو فائدہ ہوگا اور اس کے تحت نئے بازاروں تک رسائی ممکن ہو پائے گی. برآمدات کو فروغ حاصل ہوگا. سرمایہ کاری راغب ہوں گے. روزگار کے مواقع پیدا ہونے میں تیزی آئے گی. بھارت کے عمان کے ساتھ گہرے اقتصادی اور عوام سے عوام کے درمیان رابطے ہیں جہاں تقریباً 7 لاکھ بھارتی آباد ہیں. مرکزی وزیر نے کہا کہ عمان میں آباد بھارتی شہری سالانہ 2 ارب ڈالر کی رقم اپنے گھروں کو بھیجتے ہیں جبکہ 6,000 سے زیادہ بھارتی ادارے وہاں کام کر رہے ہیں. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. امریکہ نے ختم ہفتہ پر ایران کے راڈار اور ڈرون کنٹرول مراکز پر حملے کیے جس سے مغربی ایشیا خطے میں پھر سے کشیدگی بڑھ گئی ہے. بین الاقوامی آبی حدود کے اوپر پرواز کرنے والے امریکی ایم کیو ون پریڈیٹر ڈرون کو ایران کی جانب سے مار گرائے جانے کے بعد امریکہ نے فوجی کارروائی کی ہے.
ईरान ने जवाबी हमला करने की बात कबूल की है और उधर कुवैत ने कहा है कि उसके फजाई दिफाई निजाम के जरिए मिसाइल और ड्रोन हमलों का नाकाम बनाया जा रहा है। हालिया हमलों से जंग बंदी के कमजोर होने का इशारा मिलता है। कशीदगी में लगातार इजाफा हो रहा है क्योंकि इसराइल ने लिटानी दरिया से भी आगे तक लंदान में अपना कब्जा बढ़ा दिया है। वजीर दिफा राजनाथ सिंह और ऑस्ट्रेलिया के नायब वजीर आजम और वजीर दिफा रिचर्ड मास आज नई दिल्ली में दूसरे भारत ऑस्ट्रेलिया फजाई डायलॉग की मुश्तरक तौर पर सदारत करेंगे। वजारत दिफा ने बताया कि डायलॉग के दौरान बातचीत में दिफा और सिक्योरिटी से मुतालिक ताउन को मुस्तहकम बनाने, फौजी इंटर प्रोस्पेरिटी और मुश्तरक तरक्की और मवाक़े की मुश्तरक पैदावार समेत सनअती इश्तराक पर खास तवज्जो दी जाएगी। तवक्को है कि इस मीटिंग से दो तरफा दिफाई ताल्लुक मजीद मुस्तहकम होंगे, स्ट्रेटेजिक एतबार और बाहमी ताउन में इजाफा होगा। भारत बहरुलकैल खत्ते में इस्तेहकाम और सिक्योरिटी को फरोग मिलेगा और दिफा और सिक्योरिटी मामला में इश्तराक के नए मौके उजागर होंगे। दस रियासतों में राज्यसभा की 24 सीटों के चुनाव के लिए नोटिफिकेशन जारी कर दिया गया है। हर दो साल बाद होने वाले इस चुनाव के तहत पोलिंग इस महीने की 18 तारीख को होगी। इनमें आंध्र प्रदेश, गुजरात और कर्नाटक में चार चार सीटें, राजस्थान और मध्य प्रदेश में तीन तीन सीटें, झारखंड में दो और मणिपुर, मेघालय, अरुणाचल प्रदेश और मिजोरम में एक एक सीट शामिल है। साबिक वजीर आजम और जेडीएस के रहनुमा एच डी देवेगौड़ा, मरकजी वजीर और बीजेपी के लीडर जॉर्ज कोरेन और रवनीत सिंह, राज्यसभा में अपोजिशन के रहनुमा और कांग्रेस सदर मलिक अर्जुन खड़गे उन अरकान में शामिल है जिनकी रुकनियत की मुद्दत इस महीने मुकम्मल हो रही है। इधर महाराष्ट्र, तमिलनाडु और उड़ीसा में एक एक सीट के राज्यसभा जमीनी चुनाव का नोटिफिकेशन भी आज जारी किया गया। कोलंबिया में सदारती इंतखाबात के इब्तदाई सरकारी नतज के मुताबिक इंतखाबात दूसरे मरहले में दाखिल होंगे। इससे पहले हुई पोलिंग से पता चलता है कि दाएं बाजू के उम्मीदवार डी ला एस्परेला सबसे ज्यादा वोटों के साथ आगे हैं और उनके बाद बाएं बाजू के सीनियर आइवान सिपिडा को वोट हासिल हुए हैं। हालांकि वाजे के लिए दरकार 50% से ज्यादा वोट किसी उम्मीदवार को नहीं मिले, जिसकी वजह से इम्कान है कि इस महीने की 21 तारीख को वोटिंग का दूसरा मरहला कराया जाएगा। खवातीन की सैफ चैंपियनशिप 2026 में भारत की फुटबॉल की टीम कल गोवा के मरागाव में दिफाई चैंपियन बांग्लादेश को 3-0 से हराकर ग्रुप बी में पहुंच गई है। लेंडा कॉम, पेरी या और मालविका ने भारत के लिए एक एक गोल किया। पांच बार की एसएएफएफ चैंपियन भारतीय टीम बुध के रोज सेमीफाइनल में ग्रुप ए की रनर अप टीम भूटान का सामना करेगी। हांगकांग में 20 साल तक की उम्र के खिलाड़ियों की एशियाई एथलेटिक चैंपियनशिप में भारत ने सोने के 10 तमगों समेत 19 तमगे जीते। इस तरह भारत ने तारीख साज कारनामा अंजाम दिया और मजमू एतबार से दूसरे मकाम पर रहा। भारत को चांदी के 5 और कांसे के 4 तमगे भी मिले। वजीर आजम नरेंद्र मोदी ने इस एथलेटिक चैंपियनशिप में 19 तमगे जीतने पर भारतीय खिलाड़ियों को मुबारकबाद दी है। आखिर में इस बुलेटिन की खास खास खबरें।

0: हिस्सों से जायदाद ची गड़ी वड़ी मोंग में जोरे या नौकरी के ओहदे ही छोपे थप से दो छो में दो डांची सवाल चाचा देखा ना लो चौहान यीशु सुन चा वहाँ गए थे चाचा खत्म चाचा देखा ना थप्पी अलवर बात सुन जा अतं थों दे हाँ दो जवान दो कामी और दो थक्सेस में आरान ब्रक से या ना चंदन अलग पतंग से चाकन उन टुक्स को ने ले बना बरगे इस्ते ने बाजार ला मा पोस्ट और लिया मतों है दरिंच चंदुक दे हाँ अतिमिक पुस्तों से ना थों कंज दरिंच माने शीनी दन कई बुद्ध माने दी दी दन लिहाजा खुश ने खुलक पो खुल लग मो खुदा वंदाले मिशिता अमीर अल मोमिनी निशिता जहरा मर्दी शिता सहमत चुबी शिता तुसे मां पी शिता लेगे ने चस्पा खुदाई शिता खुश ने खुलगी इबादत पिंचिक बना चिसना बेहिस्ते जुक्सू عبادت پینسیک بانی کوئی خلق پلک مویتی خود یعنی کرنا خدا ذات پی تیم تیم عبادت بسی چار مسونسی یران آجی وزنا تعظیم بسی اتانا می تعظیم بسی تین دون پی یعنی کرنا لی یعنی یران آجی وزنا تعظیم بسی ارگو پاپ سکا اردمی کردون مال چه حساب پو یعنی علم کمولوس پی حساب پو ارگو پاپ چا ارگو شنجو ارگو پاپ پروتنی ارگو پاپ ها یاران عجیب از نه ده فارسی شاعر پس کسل میود ده توزع کند هوش مند و گزین نهت شاخ پر می و سر بر زمین چلی کو شوم مکر نه کله کله کله یو سسه کا گو کالن چق مد ده الون که مو لبز نه مال که مو چنا گری مو مو جور نه اوهدا چپو تھپ نه یاران گو پاپ سدوک پنا ده یاران یری ده لاس پن برکت خدا نه ایمان سامه چو بی تچا توسی غیب پندیت پی ایمان پو تچا سامه چو بی تچا یری مال پا برکا دیان چا یری گول برکا دیان چا یری چوس پو جاق بزاق یاران یری سنیم پن خدا وند علم ایس لیگن لقموی که یری زندگی بسر سانسه شو سمت کبیدون گاما که للوبشا
1: دعای پروگرام صداقت انوگن تسرو شنوگن انچی گود پین حاجی محمد امینی کنا کسیتا دعای پروگرامی چانسی که چوسلوی گنتی خدمت لپرد چوگید چیوان نوربون تندوب درجیس کتیانوک